أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللہ کے نام سے شروع جو نہایت مہربان اور بڑا رحم والا ہے. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا तेरी रज़ा क्या है. मौज़ सामीन इसी नेक तमन्ना के साथ शुरुआत करते हैं. उम्मीद करते हैं कि आप बफ़ज़ले खुदा खैर आफियत से होंगे. इस वक्त आप समात फरमा रहे हैं हमारी उर्दू नशरिया